यो हो किप्स 98.3 FM तपाईसँगको सहयात्रा।

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

हेलो हाई नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचक लिएर म निचल उपस्थित भइसकेको छु। किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ। द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। वर्ल्ड वाइड तपाईँले हामी सुन सक्नुहुन्छ हाम्रो वेबसाइट kipsfm.com.bat। त्यस्तै हाम्रो पात्रो ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ दुनियाँमा घटेका आश्चर्य लाग्दो प्रसङ्गहरू, अचम्मको घटनाहरू हामी सुनाउने गर्दछौँ कार्यक्रममा। त्यस्तै इतिहासका रोचक कथा तथा प्रसङ्गहरूको मजा तपाईँले कार्यक्रममा लिन सक्नुहुनेछ। आउनुहोस् कार्यक्रम रेडियोमा रोचकलाई सुरु गर्छौँ पहिलो साङ्गीतिक कोसेलीबाट, जुन चाहिँ रहेको छ स्वप्न सुमन अनि त्रिशाला गुरुङको आवाजमा रहेको गीत मायालु।

हजुर, फेरि पनि स्वागत छ यो ब्युटिफुल नम्बर पश्चात कार्यक्रम तपाईँ रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा तपाईँको साथमा छु, मेरो नाम हो निश्चल। र कार्यक्रममा पहिलो रोचक प्रसङ्गतर्फ म लाग्न चाहन्छु, जुन चाहिँ अनौठो टापुको बारेमा रहेको छ जहाँ महिलालाई चप्पल पड्काउन निषेध छ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचक भए त। दुनियाँका भिन्न भिन्न देश तथा ठाउँहरूमा अनेक खालका नियम कानुन हुन्छन्। कतिपय नियम कानुनहरू त सायद भन्नका लागि मात्र हुन् जस्तो लाग्छ, किनकि ती पालना सायदै होलान्। यस्तै एउटा नियम रहेछ इटलीको कार्पी टापुमा। आम रूपमा हामी हिँड्दा खुट्टाले जमिनमा चाप दिने भएकोले आवाज निस्किन्छ, अझ चप्पल लगाएर हिँड्दा त चप्पलले पाइतला हिर्काएको प्याट प्याट आवाज आउँछ। तर इटलीको कार्पी टापुमा यदि यसरी हिँड्दा आवाज निकाल्नु भयो भने कारबाही भोग्नु पर्छ। वास्तवमा यहाँ खास गरी केटीहरूले चप्पल लगाएर हिँड्दा चप्पलबाट आवाज निकाल्न निषेध छ। यसरी चप्पल पड्काएर हिँड्नुलाई अपराध मानिन्छ। अमेरिकाको फ्लोरिडामा एउटा यस्तै खालको पारम्परिक नियम रहेछ जहाँ आइतबारको दिन अविवाहित महिलालाई स्काई डाइभिङ गर्न निषेध छ। यदि यसो गरेको पाइएमा कारबाही भोग्नुपर्ने नियम छ।

हजुर श्रोता मित्र, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा अब यस्तो देशको बारेमा चर्चा गरौँ जहाँ चिच्याएर गरिन्छ पाहुनाको स्वागत। पाहुनालाई स्वागत गर्ने तरिका पनि कस्तो। न्युजिल्यान्डको माओरी समुदायमा पाहुनालाई स्वागत गर्ने संस्कारले तपाईँलाई साँच्चैकै आश्चर्यमा पार्नेछ। उनीहरूको स्वागत गर्ने शैली नबुझेकाहरू त सायद पहिलोचोटि त्यहाँ जाँदा डराएर भाग्न बेर छैन, किनकि माओरी समुदायका मानिसहरू पाहुनाको स्वागत गर्दा जोड जोडसँग चिच्याउँछन्। यो परम्परालाई हाका भनिन्छ। सदियौँदेखि यो परम्परा चलिआएको छ। पहिले उक्त समुदायले युद्धको बेला शत्रुलाई तर्साउनका लागि जोडसँग चिच्याएर धाबा बोल्ने प्रचलन थियो। सोही चलन आजकल परिमार्जित हुँदै हाका बनेको छ। यसमा मानिसहरूले आफ्नो खुट्टा जोडसँग

स्कुलमा समेत बाल बालिकाहरूलाई यस्तो परम्परा सिकाइन्छ। न्युजिल्यान्डका खेलाडीहरूले आफ्नो अन्तर्राष्ट्रिय खेलका दौरान हाका प्रदर्शन समेत गर्ने गरेका छन्। सन् 1988 र 1989 न्युजिल्यान्डको फुटबल टोलीले यसको सुरुवात गरेको थियो। सन् 1905 रग्बी टोलीले पनि हाका प्रदर्शन गरेको थियो।

0: छोडेर जानेलाई भइगो नि जम तर केर जाने
1: किप्स अनप्लग्ड
0: मोडमा नहि
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ, मौकाको फाइदा उठाउनुहोस्।
5: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
7: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

कार्यक्रममा लिएको पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ। कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक। रेडियोमा रोचक तपाईँले किप्स एफएम 98.3 MHz यो कम्पेनियनमा म निचलको साथमा सुन्न सक्नुहुन्छ। कार्यक्रममा तपाईँले दुनियाँका आश्चर्य लाग्दा प्रसङ्गहरू, अचम्मको घटनाको बारेमा जानकारी पाउन सक्नुहुन्छ। त्यस्तै इतिहासका रोचक कथा तथा प्रसङ्गहरूको जानकारी पनि पाउन सक्नुहुनेछ। नेपाली पप, नेपाली फिल्मी गीतहरू पनि तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा। अब कार्यक्रम रेडियोमा रोचकमा लागौं अर्को एउटा अनौठो बिहेको प्रसङ्गतर्फ, जहाँ सुँगुरको रगत नपिउने दुलाहले दुलही लान पाउँदैनन्। पूरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौं है त। हाम्रो देशमा पनि कतिपय समुदायका बिहे संस्कार निकै अनौठो खालका छन्। उता भारतको मध्य प्रदेश र छत्तिसगढका भित्री इलाकाहरूमा बस्ने गौड जनजातिको बिहे परम्परा झनै अनौठो छ। गौड जनजातिको विवाहमा एउटा अनौठो परम्परा छ, जुन परम्पराको पालना नगरिकन बिहे सम्पन्न नै हुँदैन। उक्त परम्परा अनुसार बिहे समारोहमा बेहुलाले सुँगुर मार्दछ र मारेको सुँगुरको ताजा रगत पिउँदछ। बेहुलाले आफैले मारेको जनावरको रक्तपान नगरेसम्म बिहे सम्पन्न हुँदैन। यसरी बेहुलाले मार्ने सुँगुर बेहुली पक्षको तर्फबाट ल्याइएको हुन्छ। सदियौंदेखि गौड जनजातिले यो परम्परा मान्दै आएका छन्। भारतमा यो समुदाय निकै पिछडिएको समुदाय मानिन्छ।

हजुर श्रोता मित्र, कार्यक्रममा अब लाग्छौँ हामी जिन्सको चेनमा लेखिने YKK-को बारेमा। सायद तपाईँले ख्याल गर्नुभएकै होला, धेरैजसो जिन्सको जिपर अर्थात् चेनमा YKK लेखिएको हुन्छ। आखिर जिन्सको जिपमा किन यस्तो लेखिएको हुन्छ त? कहिले कारण खोज्न कष्ट गर्नुभएको छ? सायद छैन होला। आउनुहोस् यसको अर्थ जान्छौँ। वास्तवमा YKK-को अर्थ योसिडा कोग्यो काबुसिकी गाइसा हो। सायद तपाईँ हामीमध्ये धेरैले यो नाम पहिलो पटक सुनेका होला। वास्तवमा यो नाम त्यस कम्पनीको हो जुन विश्वमा जिन्स तथा अन्य कपडाको चेन अर्थात् जिपर बनाउने सबैभन्दा पहिलो कम्पनी हो। विश्वभरमा प्रयोगमा आउने आधाभन्दा धेरै जिपर यही कम्पनीले उत्पादन गर्ने गर्दछ। अहिले यो कम्पनीले 71 देशमा आफ्नो उत्पादन गर्दै आएको छ। सन् 1934 जापानको टोकियोका एक व्यापारी दादा ओ योसिडाले जिपरको आविष्कार गरी यसको व्यावसायिक उत्पादन गर्नका लागि यो कम्पनीको स्थापना गरेका थिए। वास्तवमा ती आविष्कारकलाई मान्नै पर्दछ जसले निकै सानो तर महत्त्वपूर्ण मानिने वस्तुको आविष्कार गरे जुन विश्वका अरबौँ मानिसले प्रयोग गरिरहेका छन् र यसले मानिसको लाज जोगाइदिएको छ। यति मात्र होइन, लाखौँ मानिसलाई रोजगारी पनि दिएको छ। यो कम्पनीले चेनका अलावा कपडा र ब्यागमा लगाउने अन्य चिजहरू पनि उत्पादन गर्दछ। यो कम्पनीको सबैभन्दा ठूलो कारखाना अमेरिकाको जर्जियामा छ। त्यहाँ दैनिक 70 लाख चेन उत्पादन गरिन्छ।

हजुर आदरणीय श्रोता मित्र, अब हामी चर्चा गर्छौँ एउटा गजबको रेस्टुरेन्टको बारेमा जहाँ तपाईँ पेटभर खानुस् पैसा अर्कैले तिरिदिन्छ। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। भारतको गुजरात स्थित अहमदाबादमा यस्तो रेस्टुरेन्ट छ जहाँ तपाईँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नु पर्दैन। रकम अरू कसैले चुक्ता गरिसकेको छ। अतिथि देव भवको भावनामा चलिरहेको छ त्यो रेस्टुरेन्ट। गुजराती सेवा क्याफे नामक उक्त रेस्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाईँ सित्तैमा खान सक्नुहुन्छ उपहारको रूपमा। कुनै अन्जान मानिसले तपाईँलाई भोजन उपहार प्रदान गरेको हुन्छ। पछिल्लो 13 वर्षदेखि यो रेस्टुरेन्टमा यस्तो निशुल्क भोजन चलिरहेको छ। मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरूले यो रेस्टुरेन्टमा निशुल्क भोजनका लागि सहयोग गरिरहेका छन्। कतिपय ग्राहकले निशुल्क भोजनका लागि समेत केही दान गरेका हुन्छन् र ग्राहकले दान गरेको त्यो रकम पनि अन्यको निशुल्क भोजनमै खर्च गरिएको हुन्छ। उक्त रेस्टुरेन्टमा काम गर्ने कर्मचारीहरू पनि स्वयंसेवा गरिरहेका छन्, तलब पाउँदैनन्। यो रेस्टुरेन्टले दैनिक 50 जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको छ।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
3: इन्जिनियर साहब घर बनाउन खोज्दै छु कुन इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिक धादिङ फोन 01-591-3596-98-012-35-444
5: बाबु पानीको बिल तिरिदे ल
6: ल तिरिदे
7: बाबु बत्तीको बिल तिरिदे आज
6: ल ल तिरिदे
5: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
6: ल त्यो पनि तिरिदे
5: तर सबै कुरा यति छिटै कसरी तिरिस
6: किनकि मसँग हाम्रो पात्र छ
7: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
6: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरू
15: 3 इन 1
16: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम
15: History of Rock.
17: Here I am. Rock you like a hurricane.
18: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
19: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
20: Every Monday, 5 p.m. and Friday.

अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा तपाईँलाई साथ दिइरहेको छु, तपाईँकै साथी निजल हुँ म। किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनीले ट्युन इन गर्दै हुनुहुन्छ। द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। रेडियोमा रोचकमा तपाईँले दुनियाँका आश्चर्यजनक घटनाहरूको बारेमा जानकारी पाउन सक्नुहुनेछ। अचम्म, रोचक तथा इतिहासका अपत्यारिला घटनाहरू पनि तपाईँले कार्यक्रममा जानकारी पाउन सक्नुहुनेछ। अब कार्यक्रम रेडियोमा रोचकमा चर्चा गर्छौँ यस्तो होटेलको बारेमा जुन छानो र भित्ता बिनाइ भइरहेछ लोकप्रिय। आउनुहोस् कार्यक्रममा चर्चा गर्छौँ यो होटेलकै बारेमा। यो अनौठो होटेल स्विजरल्यान्डमा रहेको छ। यसको नाम नल स्टर्न होटेल हो। यो होटेलको न त कुनै छानो छ, न त कुनै भित्ताहरू। खुल्ला आकाश मुनि खुल्ला ठाउँमा राखिएको बेडहरू नै यो होटेलका संरचना हुन्। एउटा डाँडोको टुप्पोमा यो होटेल छ। यहाँ बाथरुमको पनि कुनै व्यवस्था छैन। भनिन्छ स्विजरल्यान्डका दुईजना कलाकार फ्रेङ्क र रिकिलिनले यो होटेल बनाएका हुन्। बिस्तारै ग्राहकहरूले यसलाई मन पराउन थालेपछि पर्यटकका लागि यो खुल्ला गरियो। खुल्ला आकाश मुनि चौरमा रहेको यो होटेलमा बास बस्नु निकै महँगो छ। यहाँ एक रातका लागि $250 खर्च गर्नुपर्दछ। तपाईँलाई थाहा छैन भने फ्रेङ्क र रिकिलिनले यसअघि पनि यस्तै खालका होटेल बनाएका थिए। एउटा होटेल चाहिँ परमाणु बङ्करभित्र थियो।

हजुर श्रोता मित्र, अब लागौ अर्को एउटा रोचक प्रसंग तर्फ, जुन चाहिँ बढी ह्यान्डसम भएको अभियोगमा एयरपोर्टका प्राविधिक दण्डित। पुरा प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। घटना केही वर्ष अगाडिको हो। ह्यान्डसम देखिन को चाहँदैन, तर बढी ह्यान्डसम भएकै कारण चीनका एक विमानस्थल कर्मचारी कारबाहीमा परेका थिए। ती प्राविधिक कर्मचारी चीनको दक्षिण पूर्वी सियामेन एयरपोर्टको रनवेमा हिँडिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो। अनबोर्ड रहेका एक प्यासेन्जरले उनलाई झ्यालबाट आफ्नो क्यामेरामा कैद गरेका थिए। चीनको लोकप्रिय सर्ट भिडियो प्लेटफर्म टिकटकमा उनले सो भिडियो पोस्ट गरिदिए, जसलाई छोटो समयमा 10 लाखजनाले हेरे। धेरैले उनलाई साउथ कोरियन सुपरस्टार सोङ जुङ कीसँग तुलना गरे। तर यो खबर सुनेपछि ती प्राविधिकको कम्पनीले उनलाई 10% तलब कटौती गरिदिएको थियो। भिडियोमा उनको लुगा रफ देखिएको तथा उनले गोजीमा हात हालेकोले यो कम्पनीको आचार संहिता विपरीत हुँदा जरिवाना गरिएको कम्पनीको तर्क थियो। भिडियोले यस कम्पनीको बारेमा नकारात्मक सन्देश दिएकोले जरिवाना गर्नै पर्ने देखियो, कम्पनीद्वारा जारी सूचनामा भनिएको थियो। चीनको चर्चित माइक्रो ब्लगिङ साइट वेबोमा धेरैले कम्पनीको यो कदमको आलोचना गरेका थिए। कारबाही भोग्ने कर्मचारीले भने कम्पनीको निर्णयप्रति आफ्नो कुनै गुनासो नरहेको बताउँदै आफ्नो स्टाइल मन पराउनेहरूलाई धन्यवाद दिएका थिए।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचक तपाईँ किप्स एफएम 98.3 MHz यो कम्पेनियनमा सुन्दै हुनुहुन्छ र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला। facebook.com/KEEPSFM यो किप्स एफएमको फेसबुक पेजमा गएर चाहिँ सल्लाह सुझाव दिन सक्नुहुनेछ। सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनमा पनि यस्तै रोचक प्रसङ्गहरूको साथमा उपस्थित हुने वाचकको साथमा आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz यो कम्पेनियन।

life-changing quotes. चिन्ता भनेको समयको पूर्ण बर्बादी हो। यसले केही पनि परिवर्तन गर्दैन, यसले तपाईँको आनन्द लुट्छ र केही नगर्न दिई तपाईँलाई व्यस्त राख्दछ।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
5: केही नौलो
6: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
7: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
6: भन्ज्याङ चौतारी
7: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
8: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 MHz आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीत को जादू तपाईंकै रेडियो किप्स एफएम मा सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: Are you ready to turn up the volume and rock out like never before?
1: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
0: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
1: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
0: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
1: Radio station, Keeps FM 98.3 megahertz.
2: Wake me up when September ends.
3: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune in to Weekly 10. Weekly 10.
4: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Kips 98.3 FM.
5: Engineer Shab, ghar banauna khojdaichu. Kun eta ramro hola?
6: Aru hoina, ye AC light brick nai rojnus.
5: Kina, ye AC light brick nai?
6: Yo, halka majbut ra thulo aakarko huncha, jasle kharcha ghataunchha. Nirman chito ra bhukampo jokhim kam garcha. Teti matra hoina, yesle ghar garmi ma chiso jado ma nyano rakhcha.
5: Wah, maile khojeko jasto rahecha.
6: Strong light Smart AC Light Brick Factory Maliku Dhading Phone 01-591-3596 98-012-35-444
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
13: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
14: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नु होस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: राजा मतिवा मती नएवा ने पुछे चंगुटु खेले
16: नेपाल भाषा या न्याही पुसे चौमेता
17: सुथेया 6:30 to 7 p.m. तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
18: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
19: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
20: Keeps 98.3 FM. bing bing bing dum dum
21: mix match at 98.3.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Raja Motiwa, Motina Yewa, Ni Pushi Changutu Kheli.
4: नेपाल भाषा या न्याय पुसी चौमेता
5: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएममा।
8: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
9: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम
10: 98.3। नमस्कार किप्स 98.3 एफएम।
11: यो हो किप्स 98.3 एफएम। तपाईं सँगको सहयात्रा
12: बिंग बिंग बम डम
11: मिक्स मैच एट 98.3।

0: Life-Changing Quotes. डरपोक आफ्नो मृत्यु अगावै धेरै पटक मर्छ, तर बहादुरले मृत्युको स्वाद केवल एक पटक चाख्छ। यो भनाइ हो विलियम शेक्सपियरको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
4: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
11: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio, naya generation ko.
3: KIPS FM 98.3 presents Pop Hour.
14: Mujhe kaise pata na chala ki tu mainu pyaar.
3: Every Friday, 12 p.m.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: this week's number 8.
1: Song
2: Kiss Me,
1: artist
2: Ariana Grande.

0: segment, Classic Choice.
1: Song,
2: Let Her Go.
1: Artist,
2: Passenger.

0: 하셔야 냐이부세 좋습니다.
1: 수태야 사디 차니세 사트 바지에다가 스테이션 KIPS FM 98.3 MHz.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
7: Stay connected with your favorite station Keeps FM 98.3 MHz
8: Join our community on Facebook for the latest updates and all the music you love
7: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
9: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: किप्स 98.3 एफएम मा गजल संसार

0: this week's number five.
1: Song
2: Petal
1: Artist
2: Ariana Grande

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
0: Every Monday 5 PM and Friday 8 PM.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising, affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01 591 35 96 98 012 35 444

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
5: KIPS FM 98.3 MHz. Your companion. Your companion. Your companion.
6: On KIPS FM 98.3, this is Weekly 10. Segment Fresh Songs.
7: Song
8: This and That
7: Artist
8: Stray Kids

0: Life-changing quotes. कसैलाई हराउनु सजिलो हुन्छ, तर कसैलाई जित्नु त्यो धेरै गाह्रो हुन्छ। यो भनाइ हो एपीजे अब्दुल कलामको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
1: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट, एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 678.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station KIPS FM 98.3 MHz.
11: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
0: कलियुग टाइम्स एवरी डे 11 to 12 PM.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहिबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: Are you ready for the big O?
1: This is In Box.

0: And culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: This is Kips 98.3 FM, your companion.
4: Are you ready for the big O?
5: This is Inbox.

0: Life-Changing Quotes. जीवनको लम्बाई होइन गहिराई महत्व राख्दछ, यो भनाई हो राल्फ वाल्डो एमर्सनको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888।
10: You can dance,
11: you can sing, all you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
14: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted, KIPS Most Wanted।
15: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
16: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
17: Time, Sunday 7 p.m, Monday 9 a.m and Thursday 2 p.m.
16: on KIPS 98.3.

0: हिप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरु।
1: यदि टोक्ने औकात छैन भने

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Gibbs FM 98.3 MHz ma. आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं के रेडियो कीप्स एफएम मा.
2: पूरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू.
3: 3 in 1.
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा.
6: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
8: हलिसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 4910.

0: 9851170939
1: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
2: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
1: किन ए एसी लाइट ब्रिक नै
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
1: वाह मैले खोजेको जस्तो रहेछ
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 34444
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर्केर जाने
8: किप्स अनप्लग्ड
7: मोडमा नहि
8: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
1: राजा मतिवा मती नएवा ने पुछे चांगुटु खेले।
0: नेपाल भाषा या न्याय पुसे चौमेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Sunau lo yaad, sunau lo geet. Bollywood golden hits. Keeps FM 98.3 megahertz ma.
7: Dil deewana, bin sajna ke.
6: Aitabar ra mangalbar diuso 4 baje. Somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu, tapai ki radio Keeps FM ma.
8: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
10: Best romantic Hindi song. Every Sunday 9 p.m. and Tuesday 6 p.m.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.
7: Fog at 98.3.
6: Chemical X.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु बसमा
3: 0.3 एफएम योर कम्पानियन.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब धन नमान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
6: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
7: Namaskar ani hardik swagat cha. Tapai sundai hununcha KIPS 98.3 FM.
8: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
9: नमस्कार किप्स 98.3 एफएम,
10: यो हो किप्स 98.3 एफएम, तपाईं सँगको सहयात्रा।
11: केमिकल
12: ऑन किप्स 98.3
13: फॉर एट 98.3
11: केमिकल।

0: Life-Changing Quotes。हाम्रो सबैभन्दा ठूलो कमजोरी हार मान्नु हो। सफल हुने सबैभन्दा निश्चित तरिका भनेको फेरि एकपटक प्रयास गर्नु हो। यो भनाइ हो थोमस एडिसनको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मजा म्युजिक
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
9: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, radio Naya Generation Ko.
10: Kyunki tum hi ho, ab tum hi ho.
11: Best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
12: Pehla nasha, pehla khumar.
11: Station Kips FM 98.3 MHz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lobha

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
6: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
5: वाह, मैले खोजेको जस्तै रहेछ।
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444.
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: बाबु, पानी को बिल तिरिदे ल।
10: ल तिरिदे।
11: बाबु, बत्ती को बिल तिरिदे आज।
10: ल ल तिरिदे।
9: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज।
10: ल त्यो पनि तिरिदे।
9: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
10: किनकि मसँग हाम्रो पात्र छ।
11: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
10: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

चिलाउने कहलो जुवा काला काटे बनको पानीको प्यास मेटाइदिने कोही भएन मनको माउरी घुम्छ फुलको रसमा माया घुम्छ आकाशमा केटा भन्दा केटी धेरै पूर्व जाने।

केको सुठो केको सुठो अदुवाको सुठो, भोलि आउने दुलेनीले खान्नी पोइको जुठो, पोइको जुठो नखानाले मर्ने गरी कुटो, हस्पिटलमा लिएर गएको भन्छी दुख्यो।

गाइनी ठारो बाख्रो ब्याउने भैँसी काट्ने खोला राङ्गो मर्यो आफ्नै पिरले कसो गर्ने होला गोठमा बाँधे थारो गाईले पहिलो जान्छु भनी गाई बेचेर गोठ छोडेर विदेश जान्छु।

0: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: Swasth Jeevan Sukhi Jeevan Halesi Interventional Radiology IR Clinic Sadhai Tapai Sangha.
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
3: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
1: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पार्टिकल, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
2: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानी भयो.
5: अब धन्ना नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Coach。 दुःखको भुलभुलैयाबाट बाहिर जाने एउटा मात्र सही तरिका क्षमा गर्नु हो। यो भनाई हो जॉन ग्रीन को।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m. Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
5: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888, 98-12-35-888।
12: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
13: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Three in one. From the movie, Dar.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मजा म्युजिक

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पेनियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: History of Metallica. History of Metallica.
2: Narrated by Nijal.

0: Kids FM 98.2 MHz. Dinleyin.
1: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरू
2: 3 in 1
3: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-595-96-98-012-35-444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भयो बोला दाइ के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस्

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahyatra.
1: Epson M series printers, primarily for crisp, quality black and white prints at a cost of 25 paisa per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
2: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
13: Kips FM 98.3 MHz, your companion.
14: The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
16: Join our community.

0: life-changing quotes. शिक्षा भनेको सत्य तथ्यको ज्ञान आर्जन मात्र होइन, शिक्षा भनेको त आफ्नो मन मस्तिष्कलाई कसरी चिन्तन गर्न सिकाउने प्रशिक्षण हो। यो भनाइ हो अल्बर्ट आइन्स्टाइनको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time, Sunday 7 p.m, Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन, रेडियो नयाँ जेनेरेसनको।

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
2: Hollywood Times, every day, 11 to 12 p.m.

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Teach me. Stop! Rewind. Rewind. Bollywood.

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Kips FM, 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र
3: शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
9: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक
9: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज
10: जोइन आवर कम्युनिटी अन फेसबुक फर द लेटेस्ट अपडेट्स एन्ड ऑल द म्युजिक यु लव
9: एन्ड डोन्ट स्टप द योर फेभरेट स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
11: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator. ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
12: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
15: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
6: 01 42 35 888 98 0 12 35 8

0: at.
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
7: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
8: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: द वीकली काउन्टडाउन शो अफ टप 10 इंग्लिश नम्बर्स विथ एक्सक्लुसिव सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेश हिट्स एन्ड मेनी मोर डु ट्युन इन टु वीकली 10
10: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
9: on KIPS 98.3 FM.
11: Yoho KIPS FM 98.3 MHz.
12: Stop! Rewind. Rewind. Bollywood. मुझको

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली पॉप फ्ल्याशब्याक। Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
4: History of Rock. Here I am.
5: Rock you like a hurricane. Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
6: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
7: Rewind. Rewind. Bollywood.

0: Rock's History of Rock.
1: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
2: Hazur, New Kathmandu Electric Electronics ma painchha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, tractor, generator lagayat inverter ka original branded battery haru with old battery exchange facility.
3: Samparka, Battery Shop New Kathmandu Electric Electronics, Kuleshwar, Kathmandu. Phone number 530-2678. 530-2678. Location ko lagi Google garnuhos. Battery Shop New Kathmandu Electric Electronics.
4: Swasth Jeevan, Sukhi Jeevan.
5: Halesi Interventional Radiology, IR Clinic. Sadhai Tapai Sangha.
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ होलिस्टिक क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार होलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् होलिसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तै रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
2: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स ओन्ली ऑन इंग्लिश रेट्रो नंबर्स English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
11: Nepali Super Hits.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dil choera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईं हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
4: भञ्जाङ चौतारी
3: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: thank you so much.
1: Life-changing quotes. एउटा राम्रो दिमाग र एउटा राम्रो मन संसारको प्रारम्भदेखि नै विजयी जोडी रहिआएको छ। यो भनाई हो नेल्सन मण्डेलाको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: What's the secret to success?
2: Simple. Say yes to radio.

0: megahertz. Contact 567-3114. 567-3114.
1: अब बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्यूबुलर बैटरी हरू सुपथ मूल्य मा तपाईका पुराना इन्भर्टर बैटरी हरू को एक्सचेंज सुविधा तपाईका पुराना इन्भर्टर बैटरी हरू ल्याउनु होस र नया ट्यूबुलर बैटरी हरू लग्नु होस साथै तपाईको इन्भर्टर यूपीएस हरू मर्मत समारका लागि सम्झनु होला
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: एन्जॉय द कभर भर्जन अफ योर फेभरेट सङ्स Covermania at 98.3. Covermania at 98.3.
4: Every Monday 5 p.m. and Friday 8 p.m.
5: Don't let me do mountain moving.
6: This is History of Rock.
7: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
8: Tapai sundai hununcha.
9: K
10: E
9: E
10: B
11: S
12: Keeps 98.3 FM, your companion.
6: Keeps FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Winter gibt es 98 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: पूरे एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू
3: 3 in 1
4: Every Saturday 9 a.m. and Thursday 6 p.m.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
8: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
9: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
10: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
9: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
11: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
9: फोन नम्बर 4910511 4910511 9851170939
12: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
13: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
12: किन ए एसी लाइट ब्रिक नै
13: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
12: वाह मैले खोजेको जस्तो रहेछ
13: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
17: KIPS FM 98.3 MHz, your companion.
18: The radio of new generation.
19: Babu, pani ko bill tiri de lo.
20: La, tiri de.
21: Babu, batti ko bill tiri de aaja.
20: La, la, tiri de.
19: Dada, internet ko pani last dino hai aaja.
20: La. त्यो पनि तिर्दे
19: तर सबै कुरा यति छिटै कसरी तिरिस
20: किनकि मसँग हाम्रो पात्र छ
21: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
20: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
22: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
23: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: Stay connected with your favorite station keeps FM 98.3 megahertz
6: Join our community on Facebook for the latest updates and all the music you love
16: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today

0: Life-changing quotes. कडा परिश्रम गर्नुहोस्, दयालु रहनुहोस्, सबै चीज राम्रो हुँदै जानेछन्। यो भनाई हो कोनन ओब्रायनको।
1: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
2: नेपाली सुपरहिट्स।

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev choera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
3: History of Rock.
4: Here I am. Rock you like a hurricane.
2: Monday, 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
5: Kehi naulo.
6: Rochak.
5: Ani achamma lagne tathyaharu. Keeps 98.3 FM ma. Karyakram Radio ma Rochak. Radio ma Rochak.
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
8: अब धन नान मान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
14: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
15: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
14: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
15: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
13: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
16: 01-42-35-888 98-12-35-888
17: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Do you really want it? Do you really want it?
7: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
6: Do you really want it? Do you really want it?
8: This is English non-stop hits on Keeps 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
2: म्यूजिक मज़ा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
9: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: किप 98.3 FM योर कम्पानियन
2: दिस इज इंग्लिश नॉन स्टॉप हिट्स On Kips 98.3 FM.

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने. यो भनाइ हो फ्लोरेन्स नाइटिङ्गेलको.
1: क्लासिक हिंदी पॉप टाइम.
2: चलने लगी है हवाएं, सागर भी लहराए.
1: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3.

हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम सॉन्ग्स टाइमलाइनमा। म निजल छु तपाईँको साथमा। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ। तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com सुन्न सक्नुहुन्छ। त्यस्तै एप हाम्रो पात्रबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ र तपाईँले हामीलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ किप्स एफएम .com। र तपाईँले फलो गर्न सक्नुहुन्छ इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइरहेको छ किप्स एफएम 98.3 मेगाहर्ट्ज कार्यक्रम सॉन्ग्स टाइम लाइन। यस्तो कार्यक्रम हो, तपाईँलाई चाहिँ विभिन्न बलिउडका सङ्ग्सहरू सुनाउने गर्दछौँ हामी। डिफ्रेन्ट टाइम लाइन्सको सङ्ग्सहरू तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। केही सङ्ग्सका डिटेल्सहरू हामी कार्यक्रममा प्रस्तुत गर्दै जानेछौँ र म प्रस्तुता निजल तपाईँको साथमा रहनेछु अबको एक घन्टा। र बलिउडका सङ्ग्सहरू हामी सुनेछौँ र आज सङ्ग्स टाइम लाइन कार्यक्रममा चाहिँ 1990 का सङ्ग्सहरू हामी सुन्छौँ, बलिउडका सङ्ग्सहरू सुन्छौँ, सुपरहिट सङ्ग्सहरू सुन्छौँ। र मेरो साथमा रहनुहोला, कार्यक्रममा एकदम रमाइलो हुनेछ। र अहिले भने चाहिँ हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ जसको बारेमा भन्न चाहन्छु, जुन चाहिँ 1990 रिलिज भएको मुभीको गीत रहेको छ। 13 जुलाई 1990 जुरम मुभी रिलिज भएको थियो, डिरेक्टेड बाई महेश भट्ट। लिड एक्टर्स रहेका त्यसमा विनोद खन्ना, मीनाक्षी सह्याद्री एन्ड संगीता बिजलानी। अनि म्युजिक डिरेक्टर रहेका थिए फिल्मको राजेश रोशन। अनि एउटा ब्युटिफुल सङ निकै नै चर्चित, अहिले पनि एभरग्रिन सङको रूपमा हामी लिन्छौँ गीत, तपाईँले पक्कै पनि गेस गरिसक्नु भएको छ, जब कोही बात बिगड जाए, जब कोही मुस्किल पर जाए गीत रहेको छ। र कार्यक्रम सङ्ग टाइमलाइनमा यो पहिलो सङको रूपमा प्ले गर्न चाहन्छु। त्यसका सिङ्गर्सहरू रहेका छन् कुमार सानु एन्ड साधना सरगम, जुरम मुभीबाट रहेको छ। र आज सङ्ग्स टाइमलाइन कार्यक्रममा हामी पहिलो सङ्गतर्फ लाग्दैछौँ, 1990 को सङ्ग जब कोही बात बिगड जाए।

श्रोता मित्र कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ सङ्ग्स टाइम लाइन किप्स एफएम 98.3 मेगाहर्जको प्रस्तुति रहेको छ सङ्ग्स टाइम लाइन र म निश्चल छु तपाईँको साथमा र तपाईँलाई ब्युटिफुल सङ्ग्सहरू सुनाउने कार्यक्रम रहेको छ सङ्ग्स टाइम लाइन. हामीले भर्खरै सुनिसकेका छौँ जब कोही बात बिगर जाए ब्युटिफुल सङ्ग रहेको थियो जर्म मुभीबाट. पक्कै पनि धेरै साथीहरूको यो फेभरेट सङ्ग रहेको हुनुपर्छ र मेरो पनि वान अफ द फेभरेट सङ्ग रहेको छ. र कार्यक्रम सङ्ग्स टाइम लाइनमा आज हामी इयर 1990 रिलिज भएका गीतहरू प्ले गर्दैछौँ. 1 जनवरी 1990 31 डिसेम्बर 1990 गीतहरू हामी प्ले गर्छौँ, ब्युटिफुल सङ्ग्सहरू प्ले गर्छौँ. र अहिले भने चाहिँ हामी अर्को मुभीको गीततर्फ लाग्दैछौँ. गीत रहेको छ बागी मुभीको गीत रहेको छ र बागी मुभी वाज स्टार्ड बाई सलमान खान एन्ड नगमा. सलमान खानको एकदमै इनिसियल फेजको मुभी थियो यो र डिरेक्टेड बाय दीपक शिवदर्शानी रहेका थिए र म्युजिक चाहिँ यो फिल्मको म्युजिक डिरेक्टर रहेका थिए आनन्द मिलिन. अनि बागी मुभी रिलिज भएको थियो 31 डिसेम्बर 1990 र एउटा ब्युटिफुल सङ यो मुभीमा रहेको थियो र अभिजितको आवाजमा रहेको ब्युटिफुल सङ अहिले हामी कार्यक्रममा प्ले गर्दैछौँ. एक चञ्चल सोख हसिना गीतको बोल रहेको छ, ब्युटिफुल सङ रहेको छ बागी मुभीबाट.

0: Johor Kips FM 98.3 MHz.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
4: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 34 44
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
14: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
15: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा

0: Battery replacement for your computer UPS. If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
1: बाबु पानीको बिल तिरिदे
2: ल तिरिदे
3: बाबु बत्तीको बिल तिर्दे आज
2: ल ल तिरिदे
1: दादा इन्टरनेटको पनि लास दिनु है आज
2: ल त्यो पनि तिर्दे
1: तर सबै कुरा यति छिटै कसरी तिरिस
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
2: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ

फर्स्ट कमर्सियल ब्रेक पछि फेरि स्वागत गर्न चाहन्छु कार्यक्रम सङ्ग्स टाइमलाइनमा. म निचल छु तपाईँको साथमा. कार्यक्रम सङ्ग्स टाइमलाइनमा तपाईँले ब्युटिफुल सङ्ग्सहरू, टाइमलाइनका बलिउड सङ्ग्सहरू इन्जोय गर्न सक्नुहुन्छ. र कार्यक्रमलाई तपाईँले वर्ल्डवाइड सुन्नुको लागि kipsfm.com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. हाम्रो वेबसाइट kipsfm.com प्रयोग गर्न सक्नुहुन्छ. त्यस्तै हामीलाई फलो गर्नु होला इन्स्टाग्राम, फेसबुक, टिकटकमा. अनि हाम्रो आइडियो रहेको छ kipsfm98.3 MHz. र कार्यक्रममा हामी ब्युटिफुल सङ्ग्सहरू प्ले गर्छौँ र सङ्ग्स टाइमलाइन प्रोग्रामको नाम रहेको छ र टाइमलाइनका गीतहरू हामी प्ले गर्छौँ. र आज यो 1990 को सङ्ग्सहरू म प्ले गर्दैछु. र अगाडिको ब्रेक अगाडि तपाईँले चाहिँ दुईवटा सङ्ग सुनिसक्नु भएको छ. अब भने चाहिँ जुन 1990 रिलिज भएको मुभीको कुरा गर्न चाहन्छु, जुन चाहिँ सुपरहिट मुभी रहेको थियो दिल. यस दिल मुभीका गीतहरू पनि, ब्युटिफुल सङ्ग्सहरू रहेका थिए यो फिल्ममा. र पक्कै पनि स्टारिङ गरेका थिए आमिर खान, माधुरी दीक्षित, अनुपम खेर एन्ड सईद जाफरीले. एन्ड 36th फिल्मफेयर अवार्डमा यो मुभीले 8 नोमिनेसन हासिल गर्न सफल भएको थियो. 8 क्याटेगोरीमा चाहिँ नोमिनेसन पाउन सफल भएको थियो, जसमा चाहिँ माधुरी दीक्षितले चाहिँ बेस्ट एक्ट्रेसको रूपमा चाहिँ अवार्ड जितेकी थिइन् 36th फिल्मफेयर अवार्ड्समा. र यो मुभी डिरेक्टेड बाई इन्दर कुमार. अहिले भने चाहिँ हामी यो मुभीको गीततर्फ लाग्न चाहन्छौँ. गीत भनिरहेको छ उदित नारायण अनि अनुराधा पौडवालको आवाजमा रहेको गीत मुझे नींद ना आए मुझे चैन ना आए. ब्युटिफुल सङ रहेको छ, पक्कै पनि हामी धेरैजनाको फेभरेट सङ हुनुपर्छ यो. अनि यो मुभीको म्युजिक डिरेक्टर भने रहेका छन् आनन्द मिलिन. सो इन्जोय दिस सङ फ्रम द मुभी दिल.

हजुर स्टेशन किप्स अ फ्याम 98.3 मेगाहर्ज यो कम्पनीन ट्युन इन गर्दै हुनुहुन्छ र म छु निज्जल तपाईँको साथमा. कार्यक्रम आइरहेको छ सङ्ग्स टाइम लाइन. हामी बलिउडका सङ्ग्सहरू सुन्ने गर्दछौँ यो कार्यक्रममा र किप्स अ फ्याम 98.3 मेगाहर्जको प्रस्तुति रहेको छ सङ्ग्स टाइम लाइन. इयर 1990मा रिलिज भएका हिट सङ्ग्सहरू हिट मुभिजका इन्फर्मेसनहरू तपाईँले कार्यक्रममा पाउन सक्नुहुन्छ. र इयर 1990 भनेपछि आसिकी मुभी त छुट्ने कुरा नै भएन. त्यसमा स्टारिङ गरेका थिए राहुल रोय एन्ड अनु अग्रवालले जुन चाहिँ रिलिज भएको थियो 23 जुलाई 1990. यो मुभी डिरेक्टेड बाई महेश भट्ट रहेको थियो भने रिटन बाई रबिन भट्ट एन्ड आकाश खुराना रहेको थियो. प्रड्युस बाई गुलशन कुमार. अनि 36 फिल्मफेयर अवार्डमा यो मुभीमा दुईजना प्लेब्याक सिङ्गरले जितेका थिए फिल्मफेयर अवार्ड. बेस्ट फिमेल प्लेब्याक सिङ्गरमा अनुराधा पौडवालले जितेकी थिइन् फिमेल क्याटेगोरीमा बेस्ट प्लेब्याक सिङ्गरको अवार्ड. जुन चाहिँ गीत रहेको छ नजर के सामने. अनि बेस्ट मेल प्लेब्याक सिङ्गरमा कुमार सानुले जितेका थिए अब तेरे बिन गीतको लागि अवार्ड. यस अहिले भने चाहिँ हामी अब एउटै गीत प्ले गर्नुपर्ने हुन्छ र अहिले भने चाहिँ म प्ले गर्न चाहन्छु कुमार सानुको आवाजमा अब तेरे बिन. बेस्ट म्युजिक डिरेक्टर को अवार्ड पनि जितेको थियो यो मुभीले. नदीम श्रवण म्युजिक डिरेक्टर रहेका थियौँ. ओके अब भने चाहिँ हामी गीततर्फ लाग्छौँ. आशिकी मुभीको गीत अब तेरे बिन जिलेंगे हम.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू Keeps 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र Keeps 98.3 FM मा।
8: Keeps FM 98.3 megahertz, your companion, your companion.
9: संगीतको यात्रामा स्वागत छ।
10: कार्यक्रम सॉन्ग्स टाइमलाइन।

सेकेन्ड एन्ड लास्ट कमर्सियल ब्रेक पछि फेरि पनि स्वागत छ स्टेशन. तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 MHz र म निजल आइसकेको छु तपाईँको साथमा र अहिले गएको दुईवटा ब्रेकदेखि तपाईँको साथमा छु र कार्यक्रम सङ्ग्स टाइम लाइन सुन्दै हुनुहुन्छ. सङ्ग्स टाइम लाइनमा तपाईँले चाहिँ इन्जोय गर्न सक्नुहुन्छ विभिन्न टाइम लाइनका बलिउड सङ्ग्सहरू. हामी पुराना सङ्ग्सहरू सम्झिनेछौँ यो कार्यक्रममा र तपाईँकै फेभरेट सङ्ग्सहरूमा पढ्नेछ गीतहरू. पक्कै पनि एभरग्रिन सङ्ग्सहरू म ल्याउँछु यो कार्यक्रममा र यो 1990 बारेमा आज म कुरा गर्दैछु र यो 1990 भनेपछि त आजका अर्जुन मुभी पनि हामीले छुटाउन मिल्दैन. आजका अर्जुन स्टारिङ अमिताभ बच्चन एन्ड जयाप्रदा एन्ड राधिका शरद कुमार. यो मुभी भने चाहिँ रिलिज भएको थियो 10 अगस्त 1990. डिरेक्टेड एन्ड प्रड्युस्ड बाई केसी भोकारिया एन्ड रिटन बाई सन्तोष सरोज. म्युजिक यो मुभीमा दिएका थिए बप्पी लहरीले र आजका अर्जुन मुभीबाट एउटा पपुलर सङ हामीले सुन्ने गरेका छौँ र गीतको बोल भनिरहेको छ गोरी है कलाइया. लता मङ्गेशकर अनि समीर कुमारको आवाजमा रहेको गीत रहेको छ र यो गीत अब कार्यक्रम सङ्ग साइलेन्टमा हामी सुन्छौँ. किप्स एफएम 98.3 MHz सुन्दै गर्नुहोला.

हजुर श्रोता मित्र, कार्यक्रम सङ स्टाइललाइनमा फेरि पनि स्वागत हुन चाहन्छु। र गोरी हेक्कलाई यहाँ गीत इन्जोय गर्नुभयो आजका अर्जुन मुभीबाट। र हामी 1990s का सङ्ग्सहरू सुनिरहेका छौँ र स्पेसली इयर 1990 रिलिज भएका ब्युटिफुल सङ्गहरू सुनिरहेका छौँ कार्यक्रम सङ्ग स्टाइललाइनमा। सङ्ग्स टाइमलाइनमा चाहिँ हामी विभिन्न टाइमलाइनमा रहेका ब्युटिफुल सङ्ग्सहरू, बलिउड सङ्ग्सहरू सुन्नेछौँ। र आज मैले इयर 1990 बारेमा कुरा गरेँ र गीतहरू पनि प्ले गरेँ। र अब भने चाहिँ अन्तिम सङ्गतर्फ लाग्नुपर्ने हुन्छ र आज कार्यक्रमको लागि निर्धारित समय पनि सकिन लागिसकेको छ। र अन्तिम सङ्गको रूपमा मैले लिएको छु 1990 रिलिज भएको मुभी रहेको छ थानेदार। थानेदार मुभी रिलिज भएको थियो 14 दिसम्बर 1990। स्टारिङ गरेका थिए जितेन्द्र, जयप्रदा, सञ्जय दत्त, आनन्द, माधुरी दीक्षित। डिरेक्टेड बाई राजन सिप्पी, रिटन बाई विनय शुक्ला र प्रड्युस भने गरेका थिए सञ्जय रोय एन्ड सुधीर रोयले। म्युजिक डिरेक्टर भने रहेका थिए यो मुभीको पप्पी लेरी। र एकदमै पपुलर सङ रहेको थियो यो मुभीबाट पनि एउटा चाहिँ सङ, एन्ड तमा तमा लोगे यो गीतको बोल रहेको छ। एन्ड अनुराधा पौडवाल एन्ड बप्पी लहरीको आवाजमा रहेको गीत, यो गीत निकै नै वान अफ द आइकोनिक सङ बनेको थियो 1990। र यो सङको बारेमा कुरा गर्नुपर्दा चाहिँ यो सङ वाज कोरियोग्राफ बाई भेटरन डान्स कोरियोग्राफर सरोज खान एन्ड पिक्चराइज अन सञ्जय दत्त एन्ड माधव दीक्षित रहेको थियो। यो डान्स चाहिँ इन्सपायर्ड बाई माइकल ज्याक्सन्स ब्याड। यस, अनि सञ्जय दत्तलाई चाहिँ यो गीत पर्फर्म गर्दाखेरि धेरै डिफिकल्टी भएको थियो डान्स मुभ्सहरूको लागि। र स्पेसली एउटा सिनमा चाहिँ चियर्ससँग चाहिँ उहाँले चाहिँ मुभ्सहरू गर्नुपर्ने थियो, त्यसको लागि चाहिँ वान मन्थको चाहिँ ट्रेनिङ नै लिनुपर्ने भएको थियो सञ्जय दत्तको लागि। र एकदमै च्यालेन्जिङ थियो। र पक्कै पनि तपाईँले युट्युबमा यो सर्च गरेर हेर्न सक्नुहुन्छ तम्मा तम्मा लोगे। र यस, अनि यो गीत चाहिँ पटक पटक रिमेड पनि भइसकेको छ। र रिमेड भएको थियो 2017 बद्रीनाथ की दुलनिया मुभीको लागि रिमेड भएको थियो। र सिङ्गर रहेका थिए तनिष बाग्सी। अनि 2026 फिल्म धुरन्धर द रिभेन्जमा पनि शाश्वत सचदेवको आवाजमा रिमेड भइसकेको छ। ओके, र अहिले पनि हामी ओरिजिनल भर्जन नै सुन्छौँ कार्यक्रममा तम्मा तम्मा लोगे, अनुराधा पौडवाल एन्ड बप्पी लहरीको आवाजमा। र यो गीत इन्जोय गर्नुहोला। र यो गीतसँगै आजको कार्यक्रम सङ्ग्स टाइम लाइनबाट म निजल पनि बिदा माग्न चाहन्छु। र नेक्स्ट विक फेरि आउनेछु अर्को सङ्ग्स टाइम लाइनमा सङ्ग्सहरू लिएर। यस, र तेन्जेलको लागि सुन्दै गर्नुहोला किप्स एफएम 98.3 MHz। आफ्नो फिडब्याक्सहरू हामीलाई पठाउनु नभुल्नुहोला। हाम्रो आइडी रहेको छ किप्स एफएम 98.3 MHz। यति भन्दै बिदा भए, नमस्कार, टेक केयर, बाई।

0: Life-changing quotes. पूर्णता प्राप्त गर्न सकिँदैन, तर यदि हामीले पूर्णतालाई पछ्यायौं भने हामीले उत्कृष्टता पाउन सक्छौं। यो भनाई हो पिन्स लोम्बार्डीको।
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
4: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Keeps 98.3 FM.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
4: Keeps FM 98.3 MHz, your companion.
8: The radio of new generation.
9: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: नेपाली पप गीतहरूको उतार चढाव, कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेड
13: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
14: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम
15: म्युजिक मजा, म्युजिक मजा
14: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यू क्यान डान्स,
4: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: टिप्स 98.3 एफएम मा गजल संसार
15: मुझसे मिलने शमा जलाकर आज महल में आज
14: गजल संसार
15: गुम का खजाना तेरा भी है मेरा भी
1: हर एक शनिवार बिल्की 10 बजे
16: English retro numbers, English retro numbers at 98.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: बलिउड गोल्डन हिट्स।

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Don't change the station. We'll be right back. You are listening to Gips FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू
1: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: are listening to Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।